घाटे थोरो महांगाई सबब माण्हुनि जो जीअण जंजाल बणजी वियो आहे। लेवी ख़तम करण खां सवाइ हुकूमत वटि ॿियो को बि रस्तो न आहे। जमायत इस्लामीअ जे अमीर हाफिज़ नईम चयो आहे त असां पुठिते न हटंदासीं, असां चाहियूं था त मसइलो पुरअमन तरीक़े सां नईम चयो आहे त असां पुठिते न हटंदासीं, असां चाहियूं था त मसइलो पुरअमन तरीक़े सां हल थी वञे। बलोचिस्तान में मजदूरी लाइ वियल मुरीद शाख वासी अठ पुरियत अगवा थियल पुरियतनि जो तालुक मुरीद शाख वेझो ॻोठु मिठल ॾार सां आहे। वारसनि मूजिबि पुरियत बचनि जो पेट पालण लाइ बलोचिस्तान में मजदूरी करण विया हुआ। मजदूरनि खे बाज़ियाब करायो वञे। अगवा थियलनि में सिकंदर, नौमान, शमन, नईम, समी, आफ़ताब, बासित ऐं इंशाद ॾार शामिल आहिनि। اسلام آباد، پنجاب ایں کے پی جے مختلف علاقن میں برسات، راول پنڈی، جہلم، سرگودا، فیصل آباد ایں بین علاقن میں وسکارو۔ موسم خوشگوار تھی وئی، پاک پتن، وطنی، عارف والا ایں بین علاقن میں تیز برسات سے فیڈر ٹرپ تھی ویا۔ پارا چنار ایں کریک سمیت کے پی جے مختلف علاقن فیڈر ٹرپ تھی ویا۔ پارا چنار ایں کریک سمیت کے پی جے مختلف علاقن میں برسات پئی۔ میر رضا کیس لائے جوڈیشل کمیشن کے مدے میں واد جو فیصلو نہ تھی سکیو۔ وڈے وزیر مراد علی شاہ سمری تے صحیح کرے چھڑی۔ کابینہ جی منظوری رہل جوڈیشل کمیشن کاروائی 2 اکتوبر تائیں ملتوی کرے چھڑی۔ گھرو کھاتے کے نمائندی کمیشن کے آگاہ کیا تا 1 اکتوبر تے کابینہ منظوری ڈیندی۔ وکیل جبران ناصر چھو تا سپر میڈیکل بورڈ کے جے تسلی لائے ٹھائے پے ونجے۔ شاہ ڈاکٹر سمیا سمیت سمورن ڈاکٹرن سکول لکھو۔